0: from 1 to 3pm at Timanawa, 326 Main Street in Palmerston North. Please email upcycle1@gmail.com for more information.
1: Community notices are a free service that anyone can use. Fill out the online form at mpr.nz or call 06 357 9340.
2: उच्चैको एक्सेस रेडियो 105.4 MHz हरेक मङ्गलबार साँझ 36 बजे प्रसारण हुँदै आएको कार्यक्रम हाम्रो आवाज अब छिट्टै मानवा टु पिपल्स रेडियोबाट हरेक बिहिबार साँझ 7 बजे पुनः प्रसारण हुने भएको छ यो तपाईँको आवाज मेरो आवाज र हामी सबैको आवाज हुनेछ सुन्न